0: जी बिल्कुल, प्रोग्राम सरवा जारी हुई इनशाला तर 10 बजे पूरे ददे प्रोग्राम मकसद गरज सिर्फ उमदारे चे डॉक्टर हजरत हुसैन साहब चे ददे पे हवर ने तशरीफ और दी गरज और मकसद दारे चे आगा अपराध चे अगवे देर ज्यादा द इलाज पनु माने कड़ी दिली दी देर ज्यादा कड़ी दिली दी मुख्तलिफ इलाज ने कड़ी दी हगा शिफा वतन द मिलो सवे आगा जड़ा गा सुकून वता न दे मिलो शवे। नो बिल्कुल डॉक्टर हजरत हुसैन साहब ले चे कम दे तासुरात ले है द अजमेख पतो खान दे होम्योपैथिक द इलाज तासु को लेशे डॉक्टर हजरत हुसैन साहब इंशाल्लाह न्यू जर्मन होम्योपैथिक सेंटर के मौजूद भी और भी अखपल ओपीडी तर अतो बजो नवाला तर माजिगर सलोरो बजो पूरी वी अखपल ओपीडी व न्यू जर्मन होम्योपैथिक सेंटर की द्विखपल ओपीडी कवि उस बजो सो खबर दी प्रोग्राम नमक कि तासु तकुम चे तासु बमुंग ता प्रोग्राम के राजे सिंह काल व सिंह कवे मैसेज न बसिंग कवे जिन घाल को तो पता रजा का चे अवी जमीन द रोजाना पर बुनियाद लिसनर दे अवी तो पता रहा खुदा से कसान चे अवी जमीन द प्रोग्राम पर पहले जलोड़ी न अवी तवजे कम दे मुंग द काल तरीका द एसएमएस तरीका होम डॉक्टर यकीनन जमीन दा प्रोग्राम चे कम दे दा देर ज्यादा खलक हो रही दा खवेन दे हो रही मैन दे हो रही मशरान कशरान अर सड़े हो रही दा मिसाल लेका दा यो कोर दे लेका सिंगा चे कोर के मशर कशर नास्ती इंसान चे पके खबर कई उम मशर लिहाज कई उम कशर तो गुरी हम दा कशान दे बतासो देम ख्याल साथे तासो दा से अल्फाज इस्तेमाल लेके दा से खबर अतर होने के चे अगस तासो कैरेक्टर खराब पीस तासो पैजत किस कमी रावली नुतासो दा से अल्फाज बिल्कुल इस्तेमाल न कवे। नो बिल्कुल तासो बच कम दे मुंग तो कॉल कवे तासो मुंग ते एसएमएस कवे तासो कॉल तासो एसएमएस पर मुंग द प्रोग्राम हिस्सा जोड़ो और यकीनन तासो तो सब परेशानी से बीमारे भी नो तासो चिकम दे डॉक्टर साहब ना मशवरा मांगती है और इलाज से हम कोलिश है। नो तासो बराद कॉल बकवे मुंग तो 0309-711-8899 0309-711-8899 और SMS तासो हम मुंगता कोले शे आर ए बी बोली के लार वशे मैसेज सेक्शन जाए ता आर ए बी बोली के वेब स्पेस वाह के वेब 85-83 वा ने वतासो मुंगता SMS ओके दखपल सेहत बारा की तासो ता आए से तकलीफ थे इंशाल्लाह डॉक्टर वतासो ता पॉसिबल आंसर दर कई ददे बारा के उस बजू डॉक्टर से तवा चे कम दे योजल ब्यार आ गए द बटा ग्राम परिजम का वांदे अल्लाह वाला उमदा का शांति द आबाद सहती उमदा का शांति अल्लाह दे वाला सेहत वर की चीज दस्तासो हिजमत हो की। नो डॉक्टर साहब तब ची कम दे प्रोग्राम के मोस्ट वेलकम और सलाम न बतावा चे योजल व्यार आले सासु द हिजमत तफारा डॉक्टर साहब अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू तबरिज साहब तस्त हम सलाम और जमा सुना द बटाग्राम मशरान कशरान औरुणा बैगान मेंदे खवेंदे इज्जतमन कदरमन पुख्ताना अगवीटुड़ता जमा तरफना हम दुआ और सलाम और डेर एहतरामात।
0: बिल्कुल दाजी जमुंग चिकम डेर द्रुन डेर होक डॉक्टर हजरत हुसैन साहब द्वी दपे हवर तशरीफ रोले दे इंशाल्लाह द्वी वसावा चिकम दी न्यू जर्मन होम्योपैथिक क्लिनिक सेंटर के मौजूद भी अगखपल हिदमात पर सर अंजाम कवि डॉक्टर साहब नन चिकम दे लका ददी इलाज बारा की चिकम दे दे अवाम त पता नहीं लका जमुंग पशान दे पगे सादर डे ज्याती द होम्योपैथिक ददी इलाज न बी ही बेखबर दे अड़ पता वत निष्ट आयदा इलाज सिंग दे ददी दवई सिंग कार कई द दे चिकम लका मुंग हुआ यु गना चिलका द दवई इंसान प मजा मजा कार के एकदम न कई लका चिकम दे इंसान दुना तकलीफ न वर के प मजा मजा कार कई साइड इफेक्ट सेम डे ज्यात कम दी। नो चिकम दे ता دی مینوالو ته کم زمین اور دین کی کم زمین بیماران دی کو روغم دی اغوی تم پتہ او لگی لگ زکه چ جون کی بیماری راضی خامہ ہا وچ کم دی ڈاکٹر لے یوزل جون کی راضی زکه انسان ہو پورا نه رہا ما بیماری راضی نو تاسو وته ای ائے دا ہومیوپیتھک علاج د سنگ کی دی طریقہ کار سے دی
1: بسم اللہ الرحمن الرحیم یقینا ډیر اهم ٹاپک تے پ دنیا کی مختلف پیتیری کومنگ وګورو نو الوپیتی زان لیو فیلڈ یو دنیا دا
0: جی جی
1: دغشان یونانی طب چې وته وي حکیمی چې وته وي دا ځان له یو دنیا دا داشان هومیوپیتی دا ځان له یو دنیا دا اکثر مونږ ته دا بازی مشران راشي ام مونږ ته حکیم صاحب وي کنه حکیم صاحب شته و حکیم صاحب نشته کنه خو دا دوی د دې سیز نه خبر نه دی هومیوپیتی کومون وګورو نو دا یو بیل دنیا دا د دې یو بیل فیلډ دی یو بیل طریقې علاج دی تقریبا 1776 کې هونیمن دا طریقې علاج چې دا ایجاد کړی دا د جرمن کې ډاکټر الوپیتک ډاکټر او خو ریسرچ دا نو چې بیا خپل باقاعده یو دغه جوړ کو نو هومیوپیتی په حقیقت کې دته وی علاج بالمثل او الوپیتی کوم چې دا انګلیش دوا یې موږ استعمالو دته وی علاج بالزد
0: بالکل
1: دا علاج بالمثل څه مطلب دی او دا علاج بالزد څه مطلب دی زبرتست یو آسان شان مثال درکما لکه یو یو مورچه کې دشمن ناشته کنه
0: بالکل
1: او مخامخ په دشمن را روان دی او یو بل سره ډز کوي اغویم په ډز کوي دیم په ډز کوي اغویم په ډز کوي دویم په ډز کوي نو اخیری انجام دا وی چې دا یو بل په ضد باندې جنگي نو دل دی خو هم نقصان وشي اخو هم نقصان وشي
0: کستا څه مطلب داري چې بيماري د سره پرېګ دی باندې
1: بيماري ختمو وي ضد دی کنه لکه بس هغه مطلب یو طرف ته غرزو لې
0: جی جی
1: دی ته وی علاج بل ضد علاج بل مثل څه ته وی دا غزن دشمن روان دی او ډیر زیات غوسه ده وی چیر دا بل دشمن دا ختمو او دی ودا دې زنه سپینه جنډه وچد کی چې نارور مونږ امن پسند یو مونږ جنگ جګړو وال نه یو تاسو راشه مونږ سره کینه روغ او کې خبر بو کو خبر به ختم شي نو اغه رال دوی سره کینه استل او نه د یو طرف نه نقصان شو نه بل طرف نه نقصان شو او روغ شو
0: بالکل
1: دی ته وی علاج بالمثل